0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: क्या आपने कभी सोचा है कि कल हमारा फ्यूचर, हमारा मुस्तकबिल कैसा होगा? क्या AI सिर्फ एक मशीन है या एक ऐसी ताकत जो हमारी जिंदगी बदल रही है? डरिए नहीं, समझिए। RJ A for Amita के साथ AI Unlocked पर एक ऐसा सफर जहां हम रोबोटिक्स से लेकर मशीन लर्निंग तक हर मुश्किल बात को आसान बनाए। तो सुनिए AI Unlocked RJ A for Amita के साथ हर संडे दोपहर 3 बजे से सिर्फ FM 107 पर। दिल से देसी।
3: दोस्तों, फायरवर्क्स या फायर क्रैकर्स को लाइसेंस के बगैर यूज करना या अपनी कस्टडी में रखना कानूनन मना है, और ये एक जुर्म है जो आर्टिकल नंबर 18 ऑफ लॉ नंबर 7 ऑफ 2020 ऑन फायरवर्क्स के तहत पनिशेबल है। इस कानून के मुताबिक अगर कोई शख्स फायरवर्क्स को बिना इजाजत इस्तेमाल करता है तो उस पर जुर्माना हत्ता के जेल तक की सजा लग सकती है। आपकी अवेयरनेस और कानून की अंडरस्टैंडिंग सिर्फ आपकी नहीं बल्कि आसपास के लोगों की सेफ्टी के लिए भी बेहद अहम है। फायरवर्क्स जाहिरी तौर पर फन लगते हैं, लेकिन बिना कंट्रोल के वो पब्लिक सेफ्टी रिस्क भी बन सकते हैं, इसलिए कॉम्पिटेंट अथॉरिटी से प्रॉपर लाइसेंस लेना लाजमी है। वजारत दाखला का कहना है कि कानून का एहतराम करना हम सब की जिम्मेदारी है ताकि हम अपनी कम्युनिटी को सेफ और रिस्पॉन्सिबल बना सकें। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
4: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 कतर। दिल से देसी।
5: वेलकम बैक सामीन, एक मतलब फिर आप सबको खुश आमदीद प्रोग्राम में, हफ्तावार प्रोग्राम पुलिस और आवाम में, और आपके साथ मैं हूं तलाश अवजमान। हमारे साथ मौजूद हैं लेफ्टिनेंट जासिम हसन अहमद अलमाल, और उनका ताल्लुक इदारत इत्तिसालात और मुअद्दबा मालूमात से हैं, कनेक्शंस इंफॉर्मेशन सिस्टम डिपार्टमेंट से, और वज़ारत दाखिला के इस अहम तरीन शोबे का ताल्लुक है। आप सब जानते हैं डिजिटल जितने सर्विसेज हैं इनसे, और डिजिटल सर्विसेज पर हमारी काफ़ी गुफ्तगू हो रही है, क्या नहीं आई, क्या रह गई, और जदीद जो भी आ रहे हैं, सिलसिले में हमारी काफ़ी सारे सवाल बाकी रह गए हैं। हमारे मेहमान हमारे साथ तशरीफ़ फरमाए हैं, और ब्रेक से पहले जैसा कि मैं कह रहा था कि हमारे उनसे सवाल रहेगा कि वो इस सिलसिले में मित्राश ऐप को तो हमने एक्टिव कर लिया जो भी है, लेकिन अगर कोई अनएक्टिव करना चाहता है तो इस सिलसिले में क्या कार्रवाई है। सियातुल मुलाज़िम जासिम हसन, बख़ुसूस आरफना मौदूअ तफ़ईल तदबीक मित्राश, لكن الموضوع إلغاء الاشتراك وإيقاف الخدمة نبي نعرف الطريقة لها.
6: إلغاء اشتراك وإيقاف الخدمة لضمان أمن الحساب بصورة مباشرة بالكامل عبر التطبيق لاتباع الخطوات التالية: الإعدادات العامة، ثم إيقاف الخدمة، ثم اختيار إيقاف خدمة مطراش مفعلة على هذا الجهاز أو كافة الأجهزة. وأحب أنوه أن إذا الشخص حاب يبيع التلفون ولا يبدل التلفون المستخدم يعمل هذا الشيء، لأن لما أنت تعمل هذا الشيء إذا جاء الشخص اللي بعدك حاول يدخل على المطراش راح يطلب التفعيل مرة أخرى أو OTP. فأنصح الجميع إذا جاء يبدل تلفونه يعمل هذا الشيء، يلغي الاشتراك.
5: صراحة حتى كنت بأسأل ليش واحد لازم يوقف الخدمة، ليش
6: هو أنت لما توقف الخدمة فعليا حسابك موجود، لأن أنت رقمك الشخصي ممتلكاتك موجودة ما راح تمسح.
5: السبب هو تغيير الجوالات،
6: يعني على سبيل المثال إذا بتغير جوالك عشان إذا جيت تدخل مرة ثانية يحتاج OTP والتسجيل عن مرة أخرى، يعني عن طريق جميع اللي ذكرنا سابقا.
5: أوكي جميل. السلام عليكم. جیسے کہ لیفٹیننٹ جاسم حسن انہوں نے ہمیں سلسلے میں رہنمائی وضاحت پیش کی کہ آپ کیسے جو ہے نا انیکٹیو کریں گے، اور اس کے سبب میں پہلے ہی بتا دوں کہ چونکہ موبائل جو ایپ ہے یہ تو ضروری کافی ضروری ایپ ہے، اس کو آپ انیکٹیو کرنے کی ضرورت تب پیش آتی ہے جب آپ کوئی، جیسے کہ ہمارے مہمان نے کہا کہ آپ کئی سارے آپ کے ڈیوائسیز ہیں تو آپ ایک ڈیوائس میں اس کو انیکٹیو کرنا چاہ رہے ہیں، یا پھر آپ موبائل کسی اور کو دے رہے ہیں، ٹھیک ہے، تو اس سلسلے میں بھی یہ ضروری ہے چونکہ وہ آپ کے نام سے رجسٹرڈ ہے نا، تو اس کو دوسروں کو دینے سے پہلے آپ ضرور اسے انیکٹیو کر لیں, کیونکہ آگے جا کے پھر وہاں اس کو مسئلہ ہوگا وہ کیسے ایکٹیو کرے, ٹھیک ہے نا. اچھا جی, تو پروسیس ہم سمجھ لیتے ہیں کہ وہ کیسے آپ اسے انیکٹیو کریں گے. تو اس سلسلے میں ہمارے مہمان لیفٹیننٹ جاسم حسن, انہوں نے ہمیں بتایا کہ سب سے پہلے آپ جو ہے نا اسٹاپ سروس کا آپشن منتخب کریں, پھر آپ یعنی یہ کریں گے کہ یہ آپشن انتخاب کریں گے کہ صرف آپ اسی ڈیوائس پر بند کرنا چاہتے ہیں کہ تمام ڈیوائسز پر. پھر جو آپ کے پاس جو یعنی خاص جو فیچر ہے وہاں آپ اسے اختیار کریں گے, چونکہ یہ فیچر ہے یوزر کے پاس اکاؤنٹ کنٹرول بھی موجود رہتا ہے اور ڈیوائس کنٹرول بھی. اچھا مثلا

0: وفي الآخرة إنا هدنا إليك. أنت ولينا يا الله، تو هي ہمارا کارساز، مددگار اور دوست ہے. فاغفر لنا وارحمنا، تو ہماری بخشش فرما اور ہم پر اپنی رحمت نازل فرما. وانت خیر الغافرین، اور تو سب سے بہتر بخشنے والا ہے. واكتب لنا في هذه الدنيا حسنة، دنیا میں ہمارے لیے بھلائی لکھ دے، ایمان، نیک اعمال اور سکون قلب. وفي الآخرة، اور آخرت میں بھی بھلائی عطا کر. نجات، جنت اور اپنی رضا. انا هدنا اليك، بے شک ہم نے تیری طرف رجوع کیا اور تیرے ہی در پر جھک گئے. سامعین، اس دعا میں کئی سبق آموز نکات ہیں، یعنی اللہ ہی اصل کارساز ہے. مومن کو ہر حال میں اللہ کی ولایت اور مدد پر بھروسہ کرنا چاہیے. مغفرت اور رحمت ساتھ ساتھ مانگنا، دنیا اور آخرت دونوں کی بھلائی، رجوع اور توبہ کی اہمیت. تو آج کی دعا کا خلاصہ یہ ہے کہ دنیا اور آخرت دونوں کی اصل بھلائی صرف اللہ کی ولایت، مغفرت اور رحمت میں ہے. آئیے ہم سب مل کر یہ دعا پڑھیں. انت ولینا فاغفر لنا وارحمنا وأنت خير الغافرين واكتب لنا في هذه الدنيا حسنة وفي الآخرة إنا هدنا إليك.
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام ایٹ FM 107 قطر. دل سے دیسی.
2: اس دنیا میں ہمیں مختلف رشتے اور تعلقات جوڑتے ہیں، مختلف لوگوں کے ساتھ میل جول رکھتے ہیں، جن میں سے کئی افراد کو ہم دوست بھی بنا لیتے ہیں. یہ صحبتیں ہماری زندگی کا ایک نمایاں رنگ بن جاتی ہیں. قرآن کریم میں بھی اللہ تعالیٰ نے کئی اصحاب کے واقعات بیان کیے ہیں تاکہ ہم عبرت حاصل کریں اور راہ راست پر آ جائیں.
3: سنیے پروگرام قصص القرآن آر جی طلحہ اور آر جی سرور کے ساتھ ہر جمعہ دوپہر 1 بجے سے صرف FM 107 پر.
4: کرکٹ ہو، فٹ بال ہو یا کوئی اور بڑا اسپورٹنگ ایکشن، ہم لاتے ہیں آپ تک ہر اینگل، ہر اسٹوری اور ہر ہائی لائٹ بالکل سیدھے سادے انداز میں.
5: تو اگر آپ رہنا چاہتے ہیں اپڈیٹڈ اور کنیکٹڈ سپورٹس کی دنیا سے،
4: ٹیون ان کریں سپورٹس راؤنڈ اپ ود آور سپورٹس جرنلسٹ محمد امین ایوری ٹیوزڈے ایٹ 1 PM.
5: کیونکہ یہاں ہوگی بات صرف سپورٹس کی. سپورٹس کی، سپورٹس کی.
6: Qatar's most heard radio station FM 107. FM 107. دل سے دیسی.
0: سامعین کرام، جس طرح احکام خداوندی سے بے نیازی نہیں ہو سکتی، اسی طرح اسوہ رسول صلی اللہ علیہ وسلم اور ان کی سنت سے بے پروائی اختیار نہیں کی جا سکتی. سنت رسول اللہ کی اطاعت بھی ایسی ہی ضروری ہے جیسی کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے. سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں. اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے. سامعین کرام، زندگی میں کامیاب اور مضبوط انسان کون ہے؟ کیا وہ شخص زیادہ کامیاب ہے جس کے پاس زیادہ مال ہو، یا جس کے جسم زیادہ طاقتور ہو، یا جس کے پاس زیادہ اختیار ہو، یا وہ انسان جو مشکل حالات میں بھی اپنا مقصد نہ بھولے، اللہ سے مدد مانگتے رہے اور جو ہو چکا ہے اس پر ساری زندگی کاش ایسا کر لیتا کہتا نہ رہے. آج ہم رسول اللہ صلی اللہ علیہ وسلم کی ایسی چند سنتوں پر گفتگو کریں گے جن میں ایک مومن کی پوری عملی زندگی کا نقشہ موجود ہے. ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مضبوط اور طاقتور مومن اللہ کے نزدیک کمزور مومن سے بہتر اور زیادہ محبوب ہے، البتہ دونوں میں خیر ہے. جو چیز تمہیں فائدہ پہنچائے اس کے حصول کی پوری کوشش کرو، اللہ سے مدد مانگو اور عاجز بن کر نہ بیٹھو. और अगर तुम्हें कोई मुसीबत या नुकसान पहुंच जाए तो ये ना कहो अगर मैं ऐसा कर लेता तो ऐसा और ऐसा हो जाता, बल्कि कहो ये अल्लाह की तकदीर थी और उसने जो चाहा किया, क्योंकि अगर शैतान के अमल का दरवाज़ा खोल देता है। अब हदीस के पहले अल्फाज हैं अल-मुमिनुल क़वी, इसका तर्जुमा अगर हम ताकतवर मोमिन कहें तो शायद ये बात जिस्मानी ताकत तक महदूद रहे, लेकिन माना यहाँ कहीं ज़्यादा वसी है। इमाम नवोवी रहमतुल्लाह फरमाते हैं कि यहाँ बुनियादी तौर पर वो अज़्म, हिम्मत और क़ुव्वत इरादा मुराद है जो आखिरत के मामलात में इंसान को ज़्यादा सरगर्म बनाती है। यानी मजबूत मोमिन वो है जिसके अंदर नेकी के लिए हिम्मत हो, इबादत का वक्त आए तो सुस्ती पर काबू पाए, हक की हिमायत का मौका आए तो पीछे न हटे, भलाई और मारूफ की दावत देनी हो तो हिकमत के साथ आगे बढ़े, मुश्किल आए तो सब्र करे, दीनी जिम्मेदारी सामने आए तो बहाने तलाश करने के बजाय अमल करे। यानी आपने फायदे की चीज़ मुंतखब की, कोशिश की, अल्लाह से मदद मांगी, हिम्मत नहीं हारी, फिर भी नतीजा आपकी मर्जी के मुताबिक नहीं आया, अब क्या? यहाँ हदीस का दूसरा मरहला शुरू होता है। इरशाद नबवी है وَإِنْ أَصَابَكَ شَيْءٌ فَلَا تَقُلْ لَوْ أَنِّي فَعَلْتُ كَانَ كَذَا وَكَذَا, अगर कोई नागवार चीज़ पेश आ जाए तो ये ना कहते रहो काश मैंने ऐसा किया होता तो ऐसा हो जाता, काश मैं वहाँ ना जाता, काश वो फैसला ना करता, काश काश काश। इस तरह इंसान एक हाल में रहने के बजाय एक ऐसी माजी की दुनिया में रहने लगता है जिसे अब बदला ही नहीं जाता। अब माजी से सबक सीखना ये भी ज़रूरी है, गलती का जायज़ा लेना दुरुस्त है, तजुर्बे से सीखना या अकलमंदी का काम है। मसलन इस मरतबा तैयारी कम थी, आइंदा पहले से तैयारी करूँगा, ये मुफीद सबक है। अब मसला वो काश बनता है जो इंसान को तकदीर पर एतराज़, मुसलसल हसरत, खुद को अंदर से खाने और शैतानी वसवसों में डाल दे। तो सबक लेना अच्छी बात है, लेकिन माजी में कैद मत हो जाइए। फिर आगे इरशाद नबवी है ये अल्लाह की तकदीर थी और अल्लाह ने जो चाहा किया, क्योंकि अगर जैसे अल्फाज शैतान के अमल का दरवाज़ा खोल देता है। और वो कैसे कि इंसान सोचता रहे मेरी पूरी ज़िंदगी बर्बाद हो गई, अगर मैंने वो किया होता तो आज सब कुछ मुख्तलिफ होता, मेरे साथ ही क्यों हुआ। फिर हसरत बढ़ती है, मायूसी बढ़ती है, अल्लाह की तकदीर पर दिल में एतराज़ पैदा हो सकता है। तो सामने कराम ये है सुन्नत नबवी कि जो कुछ हो चुका है उससे सीखो, जो बाकी है उस पर काम करो, और जो तुम्हारे इख्तियार से बाहर था उसे अल्लाह के सुपुर्द कर दो। अल्लाह ताला हमें सुन्नत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कदर करने, उसे समझने और मोहब्बत के साथ अपनी ज़िंदगियों में उन्हें नाफिज करने की तौफीक अता फरमाएं। इसी दुआ के साथ प्रोग्राम रूपर व सुन्नत के आज के हलके से तकनीकी मुआविन शकील अहमद और मुझे तलहा अशरफुज़्ज़मान को दीजिए इजाज़त। अपना ख्याल रखिए, सुन्नतों को अपनी ज़िंदगी का हिस्सा बनाते रहिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
1: कतर का पहला देसी रेडियो स्टेशन FM 107, दिल से दे